ये वंग ती दिले वंग्रेश यखवा शीरिन जारोक शियार करिन बावु ब्रा कुष्टिन खुश कुदाईक विरिन नामुस शरफ रसन शंगाल नामुस پیشروج جیان کردستان ای که جو خورتین مه ای لوانین کرده